नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सब

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

फुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो। पौरखको पसिना अर्पेर

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौडेल अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ यहाँहरूको घर आँगनीमा, जहाँ तपाईँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

लोक संगीतले वातावरण र विषय वस्तुलाई उर्वर तुल्याउँदै मानव हृदयलाई स्वास्स छोएर मनोरञ्जन प्रदान गर्दछ। गीतको मर्म र भाव अनुसार लय र संगीतका मिश्रणले हरेक मानिसको मन जित्न सफल हुन्छन् लोक कलाकारहरू। जीवन जगतका यथार्थ भोगाईलाई लयात्मक ढङ्गले अभिव्यक्ति गरिने हुँदा प्रत्येक मानिसले आफ्नो मन भित्रको साथी बनाउँछ लोक संगीतलाई। यसैले आफ्नो अभाव आफ्नो गरिबीपनलाई हटाउन विभिन्न समस्याकोलाई थाती राख्दै साइतको बेला आफ्नो प्यारीको आँखामा आँसुको भेल देखेर नौतुनाको रेल चढ्न आँतिएका लाउरीहरूले सम्झाउने कोसिस गरे पनि आखिर मनभित्रको पीडा पानीले धुन्छ भनेर कहानी पखालिन्छ र आफ्नो मान्छेको माया कति हुन्छ त्यो त हामी सबैलाई थाहा नै छ। नरुनु भनेर सम्झाए पनि आँखाको आँसु कसले रोक्न सक्छ र नजानु भनेर जति बिन्ती गरे पनि को रोकिन सक्छ र आफ्नो बाध्यता विवस्ता र समस्याको अगाडि यस्तै यस्तै छ हाम्रो जीवनशैली र यस्तै यस्तै गीत बन्यो नि स्वर हो रेशम निर्दोष र शान्ति श्री परियारको। एक पेट खानाका लागि एक सरो लाउनका लागि विदेशी भूमिमा हाम्रो खुसी बेच्न नपरोस् पसिना साट्न नपरोस् हाम्रै डाँडा पाखामा हाँस्न पाइयोस् नाच्न पाइयोस् भन्दै अबको पालोमा सन्तोष विशी र पार्वती भुजेलको स्वर।

आवेली पारी बरपिपलको शीतलमा बस्दा पनि निष्ठुरी मायाले गर्दा मन शीतल बनाउन नसक्ने, दिल खुलाउन नसक्ने अनि जुनी भर सम्झिन खोज्ने लागेको माया छुटेपछि मनमा तृप्त कसको नै हुन्छ र छिनछिनमा जति सम्झे पनि फुल फुल्नै नपाई कोपिला झारेपछि

वर्ष है महिना मेरी म लागे मुल्लानको बाटो नभुल है बाज घर परिवार सङ्गी साथी पठाउला प्यारी महिना मरेपछि तलब बालबच्चा राम्रो स्याहार गर्नु

बालबच्चाले सम्झँदा मन गाँठो पारेर त आइहाल्छ, अहिले दुःख भए पनि भोलि सुख हुन्छ, त्यसैले झर्को नमान्नु, घर थानेर बस्नु, म चाँडो आउनेछु भने पनि, कोही मुलाने आउँदा कुना पसेर रुन्छु भन्ने भावको गीतपछि अबको पालोमा भोजराज काफ्ले र सीता थापाको स्वर, कार्यक्रम रोधीमा केवल तपाईँहरूको लागि।

कार्यक्रम रोधीमा यस्तै मिठा मिठा लोक भाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुटिनुभन्दा अगाडि यी कलाकार खड्ग गर्बुजा, बिलिन थापा मगर, प्रसाद खतडी मगर, मिना गर्बुजा, निता पुन र जुना श्रीष मगरको स्वर छाड्दै आजको कार्यक्रम रोधीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1143 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल वैशाख महिनाको 19 गति शनिबार, ज्येष्ठ कृष्ण पक्ष प्रतिपदा तिथि। तदनुसार मे महिनाको 2 तारिक सन् 2026 नेपाल सम्बत 1146 बसला थो। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र शङ्कर भण्डारी, सहकर्मी प्रमिला गजुरेल अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहानी चाहिँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे सुन्न सक्नुहुनेछ नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि आर्थिक नेपाल कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 सुनाउँछौ कार्यक्रम धितो पत्र तथा वस्तु विनिमय। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि विपदका कुरा कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:30 सुनाउँछौ कार्यक्रम सिप र सिर्जना। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझै सुन्न सक्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौ राष्ट्रिय सूचना तथा प्रविधि दिवस विशेष कार्यक्रम। 9:45 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाउँछौ। 10 बजे समाचार, समाचार पछि स्थलगत रेडियो बहस कार्यक्रम सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा रहनेछ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौँ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्माज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवद् गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 75 मा संजय भन्दछन्, व्यास प्रसादात् श्रुतवान् एतद् गुह्यमहं परम योगम योगेश्वरात् कृष्णात् साक्षात् कथयतः स्वयं। श्री व्यास जी को कृपाले दिव्य दृष्टि पाएर मैले स्वयं योगेश्वर भगवान श्री कृष्णले अर्जुन सित भन्दा भन्दै को यस परम गोपनीय योगलाई प्रत्यक्ष सुनेको छु। संजय पक्का पनि भरिएको भाँडो होइनन्, संजय खाली भाँडो थिए। संजयको जीवनमा शरणागति थियो, संजयलाई ज्ञानको बोझ थिएन, थिए सारथी तर थिए परम ध्यानी। त्यसकारणले त महाभारत भन्छ अन्तमा पाँचजना व्यक्ति कृष्ण भए रे, मात्र कृष्ण कृष्ण होइन, कृष्ण त कृष्ण भए, व्यास पनि कृष्ण भए, सञ्जय पनि कृष्ण भए, अर्जुन पनि कृष्ण भए र अन्तमा जसले सुने त्यो धृतराष्ट्र स्वयं पनि कृष्णत्वको बाटोमा लागे। त भन्छन् कि यस्तो परम घटना घटित भयो, सञ्जयको परम विनम्रता, सञ्जयको परम खालीपन, सञ्जयभित्रको त्यो दिव्य अज्ञान भन्छु म, त्यो देखिन्छ यहाँ। हामी संसारको ज्ञानले भरिएका छौँ, त्यो मात्र अज्ञान हो। तर जब व्यक्ति मलाई केही पनि थाहा छैन भन्ने कुरा बुद्ध छ, म खाली हुँ, मैले आजसम्म जानेको कुरा केही पनि काम लागेको छैन भन्ने बुद्ध छ, त्यतिखेर त्यो जुन अज्ञान छ त्यो अज्ञान चाहिँ दिव्य बन्छ। र किन दिव्य बन्छ भने त्यहाँ बल्ल परम ज्ञान प्रकट हुन सक्छ। सञ्जयले थाहै नपाइकन आफूमा त्यो कृष्णत्वको पदार्पण भएको घोषणा गरिरहेका छन्, म त्यही ब्रह्माण्डको अङ्ग बने भन्दैछ र अनुग्रह व्यक्त गर्दैछन्, अहोभाव व्यक्त गर्दैछन्, धन्यवादका यी शब्दहरू हुन्। किनभने परम धन्यता त्यतिखेर घटित हुन्छ। पहिलो धन्यवाद के भन्छन्, ओहो मलाई महात्मा व्यासले दिनुभयो उहाँको कृपा, किनभने दूरदृष्टि सञ्जयलाई महर्षि व्यासले दिनुभएको थियो। पहिले उनी सम्झिन्छन् यो अनुग्रहको भाव यति महत्त्वपूर्ण हो कि सञ्जयले महर्षि व्यासप्रति अनुग्रह व्यक्त नगरेको भए यो गीता अधुरो हुन्थ्यो र सञ्जयको कृष्णत्वमा कमी आउँथ्यो, कृष्णत्वको यात्रा हुनै सक्दैन थियो। त्यो अनुग्रहको भाव, त्यो धन्यवादको भाव, त्यो अहोभाव, यसले देखाउँछ कि व्यक्ति परिष्कृत भएछ, व्यक्ति नयाँ बनेछ। मैले त्यो व्यासजीको परम कृपा प्राप्त गरे र प्राप्त गरेको कारणले के भयो, मैले यो परम गुह्य ज्ञान, परम गोपनीय ज्ञान सुने। किन गोपनीय? भगवान कृष्णले अध्यात्मका सबै मार्गहरू अर्जुनको अगाडि राखिदिनु भयो, गुरुले सबै मार्ग राखिदिन्छ र प्रत्यक्ष सुने। त्योभन्दा पहिले शास्त्रमा पढेका थिए, पण्डितहरूबाट अरूहरूबाट सुनेका थिए, विद्वानबाट, तर साक्षात योगेश्वरबाट सुनेका थिए, साक्षात योगेश्वरबाट सुन्न पाए। त्यस कारणले उनलाई यो परम गोपनीय ज्ञान लाग्यो। अर्को पनि कारण छ, भगवद् गीता एकमात्र शास्त्र हो जसले कर्मयोग, ज्ञानयोग र भक्ति योग तिनवटैलाई एकै ठाउँमा समाहित गरेको छ। अध्यात्मको राजमार्ग भगवद् गीतामा आएर सिद्धिन्छ, यो महासागर। त्यस कारणले यो परम गोपनीय ज्ञान हो, गोपनीय यस कारणले कि बुझाउन खोजे पनि बुझाउन सकिँदैन, हरेक व्यक्तिले आफै बुझ्दै बुझ्दै अगाडि बढ्नुपर्ने हुन्छ। यस्तो मैले सुने र मैले हेर्नुहोस् त के भन्छन्, मैले कुनै शास्त्रबाट कुनै अरू ठाउँबाट, कुनै फलानु ढिस्कानु विद्वानबाट मैले सुनेको होइन। मैले स्वयं यो योग मैले कहाँबाट सुने, यो योग चाहिँ योगेश्वरबाट सुने, जसले सबैलाई योग दिन्छ। गुरु त्यो हो जसले सबैलाई योग दिन्छ। गुरु कहिले पनि वियोगमा छैन, गुरु परम योगमा छ। साक्षात गुरुको मुखारविन्दबाट सुने मैले, त्यो वासुदेवबाट सुने। वासुदेव गुरु हो सारा ब्रह्माण्डको, जसलाई बाइबलले होली स्पिरिट भन्दछ, त्यो गुरु। र मैले साक्षात सुने, त्यो ताजा सिधै प्रत्यक्ष सुने मैले। मैले कुनै बाहिरको उपकरणहरूको मैले मद्दत लिनु परेन। कति मिठो कथा हेर्नुहोस् कि दिव्य दृष्टि यानि भित्रको दृष्टिले देखेँ, भित्रको कानले सुने। बाहिरका इन्द्रियहरू प्रयोग गर्नु परेन महाराज, किनभने त्यो त धेरै पर थियो, त्यो त धेरै मैल पर थियो दरबारबाट युद्ध मैदान। त त्यहाँ बाहिरका भौतिक आँखाले देखेको ज्ञान होइन सञ्जयको लागि, यो भौतिक कानले सुनेको पनि होइन। त सञ्जय के भन्दैछन् कि मैले साक्षात भनेको जहाँ इन्द्रियहरू प्रयोग भएको छैन। शङ्कराचार्यजीले जसलाई अपरोक्षानुभूति भन्नुहुन्छ, नन इन्डाइरेक्ट ज्ञान, अपरोक्ष ज्ञान मैले देखेँ, साक्षात सिधै प्रत्यक्ष। मेरो भित्रको चेतनाले त्यो कृष्ण चेतनालाई पक्रियो, आगो लाग्यो सिधै। मैले बिचमा हिमालको तस्विर देखेको होइन, हिमालमै पुगेँ र त्यो चिसो मैले आफ्नो प्राणसम्म पनि अनुभव गरेँ। त्यो हिमालको गरिमा, हिमालको महिमा, हिमालको त्यो अद्भुत रहस्य मैले यहाँभित्र आफै अनुभव गरेँ। यो कसैको माध्यमबाट आएको होइन राजन, यो कुनै इन्द्रियले दिएको ज्ञान पनि होइन। इन्द्रियले दिएको ज्ञान मेरो आँखाले, कानले, नाकले, जिब्रोले, छालाले, यी पाँचवटा इन्द्रिय मध्यस्थकर्ता दलाल भएर मैले पाएको ज्ञान आध्यात्मिक ज्ञान होइन, त्यो त सामान्य संसारको ज्ञान हो। चाहे त धर्मशास्त्रकै ज्ञान किन नहोस्, त मैले साक्षात सुने यो परम गोपनीय ज्ञान, मैले साक्षात योगेश्वरबाट सुने। यसको अर्थ अब म र मेरो परमात्माको बिचमा कुनै भेद रहेन, कोही छैन। अब महाराज म सिधै त्यहीँ हाम फालेँ, अब टुटे सारा पुलहरू, सारा वैशाखीहरू फालिदिएँ मैले। म नग्न भएँ, म शून्य भएँ र ममा त्यो परम आग्नेय घटना घट्यो। श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 76 सञ्जय भन्दछन्, राजन संस्मृत्य संस्मृत्य संवादम इमम अद्भुतम केशवार जुनयो पुण्यम रिष्यामि च मुहुर मुहु। हे राजन, भगवान श्री कृष्ण र अर्जुनको यस रहस्य युक्त कल्याणकारक र अद्भुत संवादलाई पुनः स्मरण गरेर म बारम्बार हर्षित भइरहेको छु। यो वासुदेव भगवान र महात्मा अर्जुनको बिचमा जुन संवाद छ, त्यो संवाद सुन्दा उनीभित्र के भयो त्यो भन्दैछन्। र त्यो सुनिसकेपछि आज अहिले यस घडी केही क्षण अगाडि मात्रै भएको त्यो आलो, त्यो एकदम ताजा घटना, त्यसले ममा कस्तो असर गरिरहेको छ त्यो भन्दैछन्। हेर्नु त कस्तो अद्भुत छ। यहाँ त यो महाभारतको, यो भगवद् गीताको नायक नै सञ्जय भइरहेका छन्। यी नायक हुन् सञ्जय, किनभने जो महानायक थिए भगवान कृष्ण, त्यही घटना त घटनीय। कृष्ण पोखिए सञ्जयमाथि, बस भगवद् गीता त अमृत, जसले छोयो उसले त अमृतत्व प्राप्त गर्यो। कसरी यो अमृतलाई तपाईँले पिउनुहुन्छ कि सुँग्नुहुन्छ कि दल्नुहुन्छ कि चाट्नुहुन्छ कि हेर्नुहुन्छ कि यससँग नाच्नुहुन्छ कि यसलाई लुगा बनाएर लगाउनुहुन्छ कि भगवती गीता बनाएर बाँध्नुहुन्छ कि वा ध्यानको माध्यमबाट यो अमृत पिलाउनुहुन्छ कि। त सञ्जय भन्छन् कि यो अमृत त बस मैले देख्दा र सुन्दा त यस्तो भयो भने अर्जुनलाई कस्तो भयो। मैले केशवको र अर्जुनको, केशव शब्द प्रयोग गर्छ नि, अर्जुनले जब जब भगवान कृष्णलाई आफ्नो सखाको रूपमा देख्थे केशव भनेर सम्बोधन गर्थे, जब जब भगवानको रूपमा देख्थे वासुदेव भनेर सम्बोधन गर्ने गर्थे। अत्यन्तै परम आदरार्थ शब्द थियो वासुदेव, तर केशव चाहिँ अत्यन्तै दैनन्दिन शब्द थियो। यी दुईटा सखाहरूको बिचमा सुने मैले वार्तालाप, जहाँ कुनै अहङ्कार छैन, कुनै कुरो लुकाउनु पनि छैन, देखाउनु पनि छैन, जहाँ एकअर्काको पारस्परिक हित बाहेक केही पनि छैन। त्यस्तो अद्भुत मैले सुने र त्यो सुनेको कुरालाई मैले के गर्दैछु त कि संस्मृत्य सम्झदै म बारम्बार रिस्यामी म हर्षित भइरहेको छु मुहुर मुहु, हर्षित भइरहेको छु मुहुर मुहु, बारम्बार हर्षित, जति सम्झिन्छु त्यति हर्ष, जति सम्झिन्छु त्यति हर्ष। यो त सञ्जयले यति मात्रै भने, योभन्दा अगाडि सञ्जयले भन्न नसकेको कुरा तपाईँलाई भनिदियो कि अब जीवनमा हर्ष बाहेक केही पनि बाँकी रहँदैन, विषाद नै आउँदैन। सञ्जयको पनि जीवन सकियो। अब सञ्जयका दुःखका दिन गए, लाग्यो सञ्जयको हृदयमा आगो। बस यही कुरा जब सापेनावरले पढे भगवद् गीता उपनिषद, उनी टाउकोमा उठाएर नाच्न थाले, गीतालाई लिए, उपनिषदलाई लिए, टाउकोमा नाच्न थाले कि सकियो। अब सञ्जय त महाराजको अगाडि छन्, सम्मान छ हृदयमा, अलिकति थोरै कतै कतै हृदयमा हिचकिचाहट पनि छ, होइन भने त उठेर नाचे भनेर लेख्थ्यो होला पक्का पनि महर्षि व्यासले। बडो संयमपूर्ण भाषा प्रयोग गर्नुभयो, अरू कोही व्यक्ति भएको भए उठेर नाचे, नाचेको नाचे परे, महानटराज नृत्य जन्मियो यिनको जीवनमा भनेर लेख्थ्यो होला। किनभने यो त ऋष्यामी मात्रै होइन, यो त म नृत्य गर्न थाले। बस सञ्जयको भित्र त सबै कुरा नाचेको छ। अब पर्यो त्यो भगवान्को त्यो बाछिटा पर्यो, त्यसपछि त केही बाँकी रहँदैन। यी दुईवटाको बिचमा यो परम रहस्ययुक्त कल्याणकारक पुण्यम, बडो पुण्ययुक्त, पुण्य के हो, धर्म हो पुण्य, धर्म बाहेक केही पनि पुण्य छैन। जसले आफूभित्रको लुकेको दबेको आत्मालाई प्रकट गर्छ त्यही मात्रै पुण्य हो। त्यो पुण्य, त्यो अद्भुत, त्यो पुण्य पुण्यले भरिएको वार्ता मैले सुने, अहो म त कति हर्षित भइरहेको छु भन्छन् सञ्जय। सञ्जयको हर्षको कुनै सिमाना छैन, सञ्जयको हर्ष कहीँ गएर रोकिँदैन। पक्का पनि सञ्जय काँचो माटोको गाग्री होइन, पाकेको माटाको गाग्री थिए र यिनी घोप्टो थिएनन्, पक्का पनि सिधा बसेका थिए। त्यहाँ भगवान् कृष्णका ती वाणीहरू परे, कति परबाट परे हेर्नु त, बाछिटा पर्यो, बाछिटा नै परे पनि पर्यो। भगवान् कृष्णले दिएका त अर्जुनलाई थिए, तर हेर्नुहोस् त यो ज्ञान, जहाँ जहाँ जो जो खुलेको छ, ज जसको हृदय खुला छ, जो श्रद्धामा छ, जो भक्तिमा छ, सबले पायो, कोही बाँकी रहेन। भन्छन् म त अहिले पनि सम्झिँदाखेरि परम हर्ष आइरहन्छ। सञ्जयले एक प्रकारले बाँकी रहेका सबै मनुष्यलाई गिज्याइरहेका छन्, त्यो गीता छ अहिले पनि, ठिक त्यही वाक्य हो, तिमीले अहिले पनि त्यसको आनन्द लिन सक्छौ र तिमी पनि ऋष्यामी च मुहुर मुहु यो भावले भरिन सक्छौ। सकिएका छौ कि छैन, यो त युग युगान्तरका मनुष्यको लागि सबैभन्दा ठुलो चुनौती हो कि तिमी गीतालाई लगेर घरमा पूजा गरेर राखेका छौ कि गीता मेरो शास्त्र होइन भनेका छौ कि गीतालाई मात्र पाठ गर्नमा सीमित रहेका छौ कि भगवत गीताको पुस्तक दान गरेर मात्रै पुण्य हुन्छ भन्ठानेका छौ कि आफ्नो जीवनमा पिएका पनि छौ तिमीले। बस पिउन राजी होस् कोही व्यक्ति।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डो आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 4 18।

अध्यात्म सन्देश सुनेर बसिरहनुभएका आदरणीय श्रोताहरूमा राधे राधेको अभिवादन। श्रोताहरू, जबसम्म जीव भगवानसँग विमुख हुन्छ तबसम्म ऊ माथि मायाको प्रभाव परि नै रहन्छ। मायादेखि मुक्तिको एकमात्र उपाय भगवत सन्मुखता नै हो। आउनुहोस्, भगवत सन्मुखताको आवाज दिने यो सुमधुर पद सुनेर कार्यक्रम शुभारम्भ गरौँ।

आदरणीय श्रोताहरू, हाम्रो मन असाध्यै चञ्चल छ। यस संसारमा पनि निकै व्यस्त यस्तो मनलाई सजिलै श्यामा श्यामको चरणमा या भनौँ भगवान्को चरणमा लगाउन सरल छैन। यसको लागि बार बार तत्त्व ज्ञान सुनेर बुझेर मनलाई पक्का बनाउनुपर्छ। यो भावना दृढ भएको मनले नै लक्ष्य प्राप्ति कार्यमा सहयोग गर्न सक्छ। आउनुहोस् तत्त्वज्ञानलाई दृढ पार्न अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीको प्रवचन। श्रोताहरू, स्वामीजीको प्रवचन शैली खण्डन मण्डन पद्धतिको हुने भएकोले खण्डन पक्षका साथै समाधान पक्ष पनि अवश्य सुन्नुहोला।

हानि भयो यो पनि ठिक हो, लाभ भयो त्यो पनि ठिक हो। हानि कसरी भयो? जुन मैले यी सब बताएँ हिजो, यसद्वारा हानि भयो। लाभ पनि भयो, यही अवतार बिना, भगवानको अवतार बिना हाम्रो काम बन्दैन। हामी यो 84 लाखबाट मुक्त हुन सक्दैनौँ, यसैमा भट्किरहन्छौँ, घुमिरहन्छौँ। त हाम्रो लाभको काम चाहिँ के गरे त भगवानले? ध्यान दिनुहोस्, भगवानले जे गरे यहाँ स्वयं सशरीर रहँदा गरेकोबाट हामीलाई लाभ भएन, तर भगवानले यहाँ जे गरे, यो धाम, यो धराधाम छोडेर, संसार छोडेर भगवान परम धाम गएपछि चाहिँ फेरि जीवको लाभ भयो उनले गरेको कार्यबाट। आश्चर्य छ, यही बस्दा चाहिँ काम भएन, जब छोडेर गए त्यसपछि काम बन्यो। यही त कमाल छ। त केले काम बन्यो? ध्यान दिनुहोस्, भगवानले यो धराधाममा आएर जाने बेलामा केही चिज यहाँ छोडिदिए, छोड दे छौन्जेल त हामीले कहाँ भगवान सन्त महात्मालाई सम्मान गर्छौँ, उल्टो कुरा गर्छौँ, गाली गर्छौँ। जब जान्छन् तब त्यसको मूल्य बुझ्छौँ हामी, हो कस्तो पर्सनालिटी थिए, हामी कहाँ आएको हाम्रो हितको निमित्त, तर हामीले के गर्यौँ? अपमान गर्यौँ, गाली गर्यौँ, लखट्यौँ। गइसकेपछि फेरि मूर्ति बनाएर पूजा गर्न थाल्यौँ, त्यसैको कीर्तन गाउन थाल्यौँ, यही गर्यौँ। त्यही कारण त अनन्त कालदेखि यही घुमिरहेछन्, केही फुत्के सुरदास मीरा इत्यादि फुत्के यो दौडमा, तर हामीले यही गर्दै रह्यौँ। त यहाँ भगवान गएपछि भगवानले के छोडे? ध्यान दिनुहोस्, भगवान आएर गइसकेपछि यहाँ भगवानको नाम रह्यो, नाम, नाम रूप लीला गुण धाम एवं भगवानका जन सन्त महात्मा एकै हुन्, कुनै भेद छैन, एकै शरीरका अनेक अङ्ग हुन्। त यी चिज यहीँ छोडिदिए भगवानले, आफू गए आफ्नो दिव्य धाममा। त यहाँ रहेका जीवहरूले गइसकेपछि बल्ल मूल्य बुझे भगवानको, महापुरुषको। कबीर दास जी मुसलमान थिए, तर सनातन वैदिक धर्ममा उनको यति रुचि भयो कि भगवानको कीर्तन उपासना गर्थे सनातन वैदिक धर्म अनुसार, त प्रख्यात भए। र जब परम धाम गए त उनको शरीरलाई एक कपडाले ढाकिएको थियो। अब त्यहाँ दुवै पक्ष आए झगडा गर्न, मुसलमान पक्ष पनि हिन्दू पक्ष पनि। सबले भने कि यो शरीर जुन छ हामीले पाउनु पर्छ। दुवै झगडा गर्न थाले, मारकाट गर्न थाले। अन्त्यमा जब त्यो कपडा निकालियो त त्यहाँ केही फुलका थुङ्गा मात्र थिए, शरीरै थिएन। तब बुझे, अरे महापुरुष थिए, गल्ती भयो, अब के गर, मूर्ति बनाऊ, पूजा गर पत्थरको। त यो नाम रूप लीला गुण धाम जन यी जुन छन्, यी द्वारा जीवको कल्याण भयो। भगवानको नाम जपे, स्मरण गरे, कीर्तन गरे, काम बन्यो। भगवानको रूपको रूप ध्यान बनाए त तरे संसारबाट, भगवानको गुणको चिन्तन गरेर तरे, यी कार्य भयो। यसबाट जीवको अन्तःकरण शुद्धिमा सहयोग पुग्यो, लाभ भयो। जस्तै भगवान नाम, नामको महत्त्व यो छ, हामी भगवानको नाम त लिन्छौँ तर हामी त्यसको मूल्य बुझ्दैनौँ। स्मरण चाहियो, रूप ध्यान चाहियो,
नाम के हो त्यसको मूल्य थाहा हुनु पर्यो, भित्रबाट रियलाइज हुनु पर्यो। तपाईँहरूको पुत्रको नाम छ राम, त तपाईँहरू रियलाइज गर्नुहुन्छ कि त्यहाँ मेरो पुत्र छ। त्यसैले राम भन्ने व्यक्ति मर्यो भने तपाईँमा तडपन पैदा हुन्छ, श्याम भन्ने सुनेर हुँदैन। किन? किनकि त्यो राम संज्ञा हो, त्यसभित्र तपाईँको छोरो अन्तर्निहित छ, यो मान्नुहुन्छ। तर भगवानकोमा मतलब छैन, राम शब्द लिइरहेछ, शब्द केवल, रूप ध्यानको कुनै लेन देन छैन, त्यसरी काम बन्दैन। तेनस भगवान नामको महत्व तमाम वेद शास्त्रमा बताइएको छ, र त्यसको नाम कसरी लिनुपर्छ त्यसको व्यवस्था पनि गरिएको छ, यो ढङ्गबाट लिनु, र त्यसका मूल्य तमाम प्रकारले बताइएको छ। एक ग्रन्थ छ हाम्रो शास्त्रमा, श्रेष्ठ शास्त्र पाण्डव गीता, त्यसमा भगवान नामको महत्व बताइएको छ।

पांडव गीता। यह बताइयो ये भगवान नाम लेने वाला हो सुना, ये भगवान नाम को महिमा क्यों हो, महत्व क्यों हो, बताओ क्यों? यो हो कि ग्रहण लागे को बेलामा काशी माँ करोड़ों कोटि दान कर, के दान कर, गाय करोड़ों गाय। ध्यान दिनुस, जुन दान को महिमा छ महत्व, त्यो कुन बेला गर्ने कसलाई गर्ने आदि कुरा शास्त्रमा उल्लेख छन्। त यो ग्रहण लागेको बेलामा चन्द्र ग्रहण सूर्य ग्रहण त्यो बेलामा गरेको दानको विशेष महत्व हुन्छ, लाखौँ करोडौँ गुणा हुन्छ त्यही दान। एक दोस्रो काशी समान धाम भगवानको, काशी विशिष्ट स्थान मानिन्छ। यो जुन पृथ्वी छ पृथ्वीको भागसँग अलग मानिन्छ, त्यसलाई पृथ्वीको जमिन बराबर त्यसको लागि मानिँदैन, त्यो अलग हो, त्यो भगवान शङ्करको खास स्थान हो त्यो। त्यसैले हरिश्चन्द्र राजाले जब सब दिए गुरुजीलाई, दिए के गुरुजीले लिए खोसेर गुरुजीले आएर भने मैले सपना देखे कि तैँले पुरा राज्य मलाई दान दिस। तपाईँहरूलाई यो आएर भने त लाठोले छुटेर पठाउनुहुन्छ, सपनामा दिए मैले, सपनामा लिनु। तर यहाँ हरिश्चन्द्रले पनि आउनुहोस् आउनुहोस् स्वागत छ, ओहो सपनामा दिएँ मैले, के दिएँ, पुरा राज्य दिस, चलो लिनुहोस्। त गुरुजी भन्छन् सब राज्य मेरो भयो, अब यो कहीँ टेक्न पाउँदैनस् पृथ्वीमा, त कहाँ जाउँ अब? त गए काशीमा, काशी यो पृथ्वीको जमिनमा गनिँदैन, अलग मानिन्छ, त्यहाँ गएर बसे। त त्यो विशिष्ट स्थान काशी, त्यहाँ ग्रहण लागेको बेलामा कसैले करोडौँ गाई दान गरोस्। यो कलियुगमा त सम्भव छैन एक करोड गाई एक ठाउँमा देख्न पनि, यदि गर सम्भव होस् यो पुण्य जुन छ त्यो पुण्यलाई तराजुको एक पल्डामा राख, एक साइडमा यो पुरा पुण्यलाई राख, बस यति होइन सुन अझै। यसपछि तीर्थहरूको राजा प्रयाग, तीर्थहरूको सब तीर्थहरूमा राजा मानिन्छ, यदि प्रयाग गएर तीर्थ गरेन भने अरू तीर्थ गरेको के तीर्थ, त राजा हो यो। त्यसैले त्यहाँ व्यक्तिहरू बास गर्छन्, कयौँ समय गङ्गाजीको सेवा गर्छन्, पुण्य आर्जन गर्छन्। त त्यो कयौँ समय बसेर आर्जन गरेको पुण्य जुन छ त्यो पनि अघिको पुण्यमा प्लस गर, त्यसलाई नछिक, यो पनि थपिदेऊ त्यही एकतिर, अर्को साइड खाली छ अहिले केही राखेको छैन। त्यसपछि यज्ञायुतम मेरो सुवर्ण दानम, ठिक ठिक यज्ञ, कलियुगमा त यज्ञ सम्भवै छैन, मैले बार बार सम्झाउँछु, ठिक ठिक यज्ञ गरेर विधि विधान अनुसार सुमेरु पर्वत समान बराबर सुन दान गर, त्यसको फल पनि अघिकै ठाउँमा प्लस गर, प्लाडामा एक साइडमा। त के भयो, ग्रहण लागेको बेलामा काशीमा करोडौँ गाई दान गरे बराबरको पुण्य, प्रयागमा तीर्थ सेवा गरेको कयौँ समयको पुण्य, त्यसपछि यज्ञ गरेर सुमेरु पर्वत बराबर सुन दान गरेको पुण्य, त्यो सब एक ठाउँमा राख। अब अर्को साइडमा के राख, केवल एक गोविन्द नाम, तै पनि त्यो गोविन्द नामको तुलना यो पुण्यले गर्न सक्दैन, गोविन्द नाम यति भारी हुन्छ, यो मूल्य छ एक नामको। त
तर ठिक ठिक हुनु पर्यो। फिटिङ मात्र भएर भएन, करेन्ट पनि हुनु पर्यो। नत्र 1,00,000 वाटको बल्ब लगाऊ, लोड सेडिङ छ के फाइदा? ठिक ठिक हुनु पर्यो। त भगवान नाम यो विश्वासका साथ लिनु पर्यो कि यसको महिमाका साथ, तब यसले काम दिन्छ। नत्र त उही काकाको छोराको नाम ल्याऊ कि मामाको छोराको नाम ल्याऊ, त्यति बराबर मूल्य पनि हुँदैन। त यो नाम रूप गुण धाम इत्यादिद्वारा जीवको कल्याण हुन्छ। त्यसैले भगवानको अवतार हुन्छ। अवतारको खास कारण यो हो। वेद आदिमा बताइएको छ यही भगवानको नाम रूप लीला गुण धामको उपासना गर, यसद्वारा नै तिमी यो भवसागरबाट तर्दछौ। उपास्यै गायता नरः, वेद भन्छ। मना महे चारु देवस्य नाम, ऋग्वेद। नाम गुण आदि को उपासना गर, यसै द्वारा तिमी तर्छौ। नित्य युक्ता उपासते, गीता 12वां अध्याय को 2वां श्लोक। उपासना गर, बस यही उपाय छ, अरू कुनै उपाय छैन।

0: बंदनम आदि 7-5-23 भागवत या अपने बताइयो उपासना कर। केवल शब्द अलग अलग संबोधन छ, आशय उपासना कर तब काम बन छ। तो उपासना करने आधार क्यों भगवान ले अवतार लिएर छोड़ी दिए का नाम रूप आदि को अवशेष जुन छ त्यसको उपासना द्वारा। तुम्हें पूरा सत्य भयो यहाँ। भगवान को अवतार बाट हाम्रो हानि हुन्छ यो पनि ठीक हो, भगवान को क्रियाकलाप बाट। तर भगवान ले गरेको क्रियाकलाप जब भगवान गए पछि त्यसैलाई रटेर त्यसैको चिन्तन गरेर भवसागर तार हुन्छ यो पनि सही हो, दुवै चीज भयो। तब उपासना गर्ने प्रक्रिया के हो, बाटो के हो, कसरी गर्ने उपासना, त्यसको बारेमा भागवत बताइयो।
1: आदरणीय श्रोताहरू सुन्दै हुनुहुन्थ्यो स्वामी श्री हरिदासजीद्वारा दिनुभएको प्रवचन। यसको बाँकी अंश भोलिको कार्यक्रममा सुन्न सक्नुहुनेछ। आउनुहोस् पुनः श्रवण गरौँ।